0: वेलकम बैक सुनियों, जिन्होंने अभी अभी ज्वाइन किया है उनको बता दें जनाब, मेरा नाम है नदीम अख्तर और प्यार से आप लोग मुझे कहते हो एने सुनियों। हैप्पी आर्स में मैं हूँ आपके साथ, आपका और मेरा साथ है तीन बजे तक और ये हल्ला गुल्ला जारी हो सारी है तीन बजे तक। और मैसेजेस कर रहे हैं आपके चाय स्पेस, आपका नाम आपका मैसेज उसको सेंड कर रहे हैं 3636 पर। सुन रहे हैं आप बड़े बेहतरीन किस्म के ट्रैक्स और चर्चा हो रही है एमए इधर उधर की, खुसूसी तौर पर संडे के हवाले से हम बात कर रहे हैं क्या तब्दीली। वैसे आप लोग कुछ पार्टिसिपेट करते नहीं हो, क्या बात है आप लोगों की, जो भी बात कर रहा होता हूँ बस सर से गुजार देते हैं हम। सिवाय हमारी एक दो कुछ लिसनर हैं जो कि इस हवाले से बात कर देंगे, फरहान रजा भाई हैं, हमारी संजू हैं, लाला भी कभी कभी जो भी मैं बात करता हूँ उस पर थोड़ी बहुत रोशनी डाल देते हैं, बल्ब जला देते हैं। आप तो जीरो वोट का बल्ब भी नहीं जलाते हो यार, केसी लोग हो यार। अस्सलाम वालेकुम, कैसे हैं वाले साहब, कैसे हैं संजू को और तमाम सुनने वालों को सलाम। गाय हमारी प्यारी सी शहजादी जरीन नूर बहन, उनका आया है मैसेज, क्या बात है जरीन नूर, सुन रही हैं, आज काम नहीं कर रही मेरी बहन, वरना ही वैसे काम शाम भी चल रहा होता है, झाड़ू भी हो रहे होते हैं, बर्तन भी मांजे जा रहे हैं, बहुत सारी खवातीन ऐसे करती हैं और साथ में रेडियो भी सुन रहा है। हाय चलो अच्छा है भाई, संडे वाले दिन और यार ये बर्तन बर्तन से आ जा रहा है कि घर के जो मर्द हजरात हैं कभी आप लोगों के साथ पार्टिसिपेट करते हैं। यार मेरी बीवी है ना काम कर रही है, मेरी बहन काम कर रही है, मेरी अम्मी इतना काम कर रही है, चलो आज मैं भी थोड़ा सा, चलो बर्तन बर्तन नहीं किचन में नहीं आ रहे, कमरा ही एक जैसा कर दे यार, जो चीज जहां रखी हुई है वो सलीके के साथ रख दी जाए तो क्या बात है। वैसे ये भी एक बड़ी अजीब सी बात है, ये माजरत के साथ, बहुत माजरत के साथ, बुरा नहीं बनाइएगा, मैं अपनी भी बात कर रहा हूं कि तरबियत का बड़ा इसमें अमलो दखल है सफाई के हवाले से, कि कमरा जो जैसा पड़ा हुआ है घर में सिर्फ एक अदद या एक इंसान ऐसा जरूर होता है, चाहे वो बहन हो, चाहे वो अम्मी हो, चाहे वो बेगम हो, चाहे वो बेटी हो, कोई ना कोई एक ऐसा एक सिर्फ वन एंड ओनली, तो जो बेचारा या बेचारी जो है वो घर के तमाम चीजों को सलीके से रख रही होगी। ड्राइंग रूम हो गया तो ड्राइंग रूम में मिसाल के तौर पर पानी की बोतलें पड़ी हैं तो पड़ी हुई, गिलास पड़े हुए हैं तो पड़े हुए, कमरे में तकिए इधर उधर गिरे हुए हैं, चादर जो है वो सिलवटें पड़ी हुई हैं। और भी जायचा खींचता हूं इस ब्रेक के बाद।
1: This time check is brought to you by Dr. Hamid General Homeo and Schwabe Germany, proudly serving Pakistan with the best of homeopathy for 75 remarkable years.
2: महिराना देखभाल में फितरत परवान चढ़ती है, शोबे सिंगल रेमेडीज मखसूस हर्बल फार्म्स और नबताती बागा से हासिल की जाती हैं, ताकि आपको ऐसा मयार मिले जिस पर आप मुकम्मल भरोसा कर सकें। डॉक्टर हमीद जर्नल होम्यो और शोबे जर्मनी के पाकिस्तान में 75 साल सिर्फ सेहतमंद पाकिस्तान के नाम।
3: अभी राजा उस्ताद आ जाएगा, फिर मुझे कमरे में ले जाकर गलत तरीके से हाथ लगाएगा और किसी को बताने से भी मना करेगा।
4: हमारे माशरे में जिनसी बदसलूकी के वाकयात सिर्फ लड़कियों के साथ ही नहीं होते बल्कि लड़के भी इसका शिकार होते हैं। लड़के और लड़कियों दोनों की हिफाजत का ख्याल रखें, दोनों को समझाएं, चाहे अपना हो या पराया, अगर कोई इनकी मर्जी के खिलाफ इन्हें छुए तो आपको फौरन बताएं। जिनसी बदसलूकी के बचाव के लिए बच्चों में अपनी हिफाजत करने की समझ बूझ पैदा करें। पाकिस्तान का आईन और कानून हर बच्चे को जिस्मानी और नफसियाती हक फराहम करता है, तहफ्फुज हर बच्चे का हक है, आए इसे यकीनी बनाएं। मजीद मालूमात और मशवरे के लिए हेल्पलाइन 1099 पर कॉल करें। वजारत इंसानी हुकूक, हुकूमत पाकिस्तान।
5: मुफादे आम्मा के लिए पैगाम हुकूमत पाकिस्तान और FM 100 कराची की जानिब से पेश किया गया।
6: कभी सोचा है कि अब जंग की सूरत क्या है? अब जंग मैदाने जंग में नहीं, हमारे जहनों में लड़ी जा रही है। अब दुश्मन की गोलियां बारूद नहीं, मालूमात हैं और निशाना हम सब। रियासत मुखालिफ ताकतें हमारे घरों के दरवाजे तक पहुंच चुकी हैं। टेक्नोलॉजी और इंटरनेट के पर्दे में दुश्मन छुपा बैठा है। वो ढूंढता है कमजोर लम्हे, बेरोजगार नौजवान, ضرورت مند خاندان، پھر ان کے سامنے بچھاتا ہے خواب، بڑی نوکری، تیز دولت، بیرون ملک سفر، اور پھر کبھی رپورٹر کی صورت میں، کبھی این جی او ورکر یا فری لانسر بن کر ان سے وہ راز نکلواتا ہے جو دشمن کا راستہ کھو دیتے ہیں، جن سے بدامنی، خوف اور فساد ہماری گلی کوچوں تک اتر آتے ہیں، ہمیں اپنی ہی مٹی کے خلاف کھڑا کر دیتا ہے، جو آپ سے معلومات لیتا ہے وہ آپ کی ذات تک پہنچتا ہے، آپ کی تصویریں، پہچان، فون، سب کچھ خطرے میں ڈال دیتا ہے۔ تو یاد رکھیے، کسی اجنبی کو اپنی کوئی حساس بات نہ دیجیے، کوئی مشکوک چیز، کال یا پیشکش ہو، فوراً رپورٹ کیجیے۔ حساس مقامات بس اپنے ادارے تک رکھیے، کیونکہ ہر لفظ، ہر کلک، ہر تصویر یا تو حفاظت ہے یا خطرہ۔ فیصلہ آپ کے ہاتھ میں ہے۔
5: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔ گلی محلوں میں صفائی کا خاص خیال رکھیں، کہیں پر پانی کھڑا نہ ہونے دیں، ڈینگی جان لیوا مرض ہے، علاج سے بہتر احتیاط ہے۔ دس پبلک سروس میسج از براٹ ٹو یو بائی ایف ایم 100۔ ایف ایم 100، لائک اس آن facebook.com/FM247365۔ FM 247365۔
0: ویلکم بیک سنو، جنہوں نے ابھی ابھی جوائن کیا ان کو بتا دے جناب، میرا نام ہے ندیم اختر اور پیار سے آپ لوگ مجھے کہتے ہو اینے سنو۔ میسجز آپ کے آ رہے ہیں کہ چوائس پہ آپ کا نام، آپ کا میسج، اور اس کو سینڈ کر رہے ہیں 3636 پر۔ آپ کے میسجز کی جانب بھی بڑھتے ہیں، بلکہ انہیں کی جانب بڑھتے ہیں، بعد میں اسی حوالے سے چرچا کر لیں گے جہاں پر ہم نے اپنی بات چھوڑی تھی۔ اچھا جناب، سونے ہوں، سلام سونے ہوں، میں بھی فیملی کے ساتھ کلفٹن سمندر پہ آیا ہوا ہوں۔ کیا بات ہے سلیم میمن بھائی، یہ ہوئی نا بات سلیم میمن بھائی، مجھے آپ کی بات بڑی پسند آئی کہ آپ اپنی فیملی کے ساتھ ان کو لے کر گھومنے پھرنے کے لیے گئے ہوئے ہیں، اور یہ میں اکثر اپنے شوز میں، سنڈے کے شوز میں یہ اکثر ذکر کرتا تھا کہ زندگی میں ہلکی پھلکی تبدیلی بہت ضروری ہے، روٹین لائف جو ہے اس میں تھوڑی سی تبدیلی ہم اسی صورت میں لا سکتے ہیں کہ یار ہفتے بعد، 15 دن بعد، مہینے کے بعد اگر اپنے فیملی کو لے کر کہیں گھومنے کے لیے چلے جائیں اپنی استطاعت کے مطابق، کیونکہ لوگوں کے پاس ایکسکیوزز بہت ہوتے ہیں، پیسے نہیں ہے، یہ نہیں ہے، وہ نہیں ہے، ایکسکیوزز کو سائڈ پر کر کے۔ سلیم احمد بھائی گڈ ہے، بھائی گڈ ہے۔ اچھا، ہمارے یوسف بھائی پاپوش سے ان کا بھی میسج آیا ہے، اور یوسف بھائی آپ کا میسج میں بھی تھوڑی دیر میں پڑھوں گا، تو یہ نہیں سوچیے گا کہ آپ کا میسج جو ہے وہ ابھی تک میرے پاس پہنچا نہیں، پہنچ چکا ہے، لیکن آپ کا میسج پڑھنے کے لیے تھوڑا سا وقت درکار ہے، یعنی کہ سمجھ رہے ہیں نا، ہاں زندگی ساتھ ہے۔ ہائے اللہ جی، زندگی کہاں غائب ہو تم، ہماری تو زندگی ہی ہم سے روٹ گئے، ہاں جی ہاں جی، آخر کار آئی گئی اور کہہ رہی ہیں کیسے ہیں آپ۔ اگر غلط فہمی ہے تو ایک میسج پر، میسج پہ میسج آپ کر دیں تاکہ دوسری غلط فہمی دور ہو جائے، آپ کی آواز چاہیے۔ آواز حاضر ہے جناب، اور ساتھ ہے میرے سنڈے، زندگی ساتھ ہے میرے سنڈے، مختلف ہوتا ہے، زیادہ آرام کرتی ہوں، شام کو باہر جاتی ہوں۔ کہاں جاتی ہیں؟ انگلینڈ چلی جاتی ہیں، ساؤتھ افریقہ چلی جاتی ہیں، کون سے باہر جاتی ہیں، گھر سے باہر جاتی ہوں گی، لیکن گھر سے باہر کہاں جاتی ہیں، مطلب واکنگ پہ چلی جاتی ہیں، کہیں گھومنے پھرنے چلی جاتی ہیں، لیکن جہاں بھی جاتی ہیں وہاں زندگی پھیلا دیتی ہیں، یہ اچھی بات ہے، دیٹس گریٹ۔ اس کے ساتھ ساتھ بھی کچھ چرچا کی ہے زندگی میں نے، اس حوالے سے اگر بات کریں تو دل پر بوجھ ہے کیسے دور ہوگا، لوگ دل کیوں خراب کرتے ہیں، سامنے والے کو چاہیے منا لے، ایک میسج کر کے انتظار رہتا ہے۔ اچھا سنتے ہیں کہ آپ کو ایک بات بتاؤں کہ اتفاق ایسا ہے کہ آپ کی یہ میسج تو ابھی آئے، تو اس حوالے سے میں ایک بات کہہ چکا ہوں اور ہمارے تمام لسنرز نے شاید غور سے سنا ہو اس کو، آپ نے شاید نہ سنا، کہ کہ ہم کان جو ہے نا اس کو نہیں دیکھتے اور ہم کوے کے پیچھے بھاگنا شروع کر دیتے ہیں کہ کوا کان لے گیا. تو دوسروں کی باتوں پر زیادہ توجہ نہیں دینی چاہیے ہمیں, اور اگر توجہ دینی ہے تو تصدیق کی جائے. تصدیق کیسی کی جائے؟ تصدیق کا طریقہ میں نے آپ کو بتا دیا کہ بھائی اگر آپ کو کسی کے بارے میں گمراہ کیا جا رہا ہے تو آپ دونوں کو سامنے لے آئیں, آؤ بھائی کرو ذرا بات, اس نے میرے لیے بات کی تھی نا, تم بتا رہے تھے. اور ایسے لوگ جب آپ کو اس کوئی بھی بات بتا رہے ہوں, بھائی میرا نام نہیں آنا چاہیے, میں پہلے بتا رہا ہوں بھائی ندیم بھائی سے میرے بڑے اچھے تعلقات ہیں مگر تمہارے بارے میں غلط کہہ رہے تھے, تو بدگمان آپ کو ندیم بھائی کے بارے میں وہ خود ہی کر رہا ہے. میں ایک مثال دینا ہوں یہ آپ لوگوں کو, یعنی کہ سمجھ رہے ہیں نا آپ. اچھا یہ گھر کا کام بھی اور آپ کا شو بھی سنتی ہوں, یہ ہماری شہزادی بہنا زرین نور ہیں. زرین آج تم نے گانا ڈیڈیکیٹ نہیں کیا سنجو کو, ہیں بھائی میں نا ہمیشہ کرتی ہو. اچھا جی گولی ماں گل مہر, گل مہر کو گولی مار پڑ رہا ہوں, ساتھ لکھا ہوا تھا نا اسپیس نہیں رہا. گل مہر کہہ رہی ہیں کہ ہیئر اینے برو سنڈے آپ کو سنڈے کا فنڈے ہو گیا, ویسے تو نائٹ میں آپ سلیپنگ پل کا کام کرتے ہیں, فینٹاسٹک شو ہمیشہ کی طرح, عاطف اسلم کا اگر ہو جائے گانا, یعنی کہ سمجھ رہے ہیں نا آپ. ارے گل مہر بھائی یا بہن جو بھی ہو ضرور چلا دیں گے. اچھا گل مہر جو ہے وہ مردوں کے بھی نام ہوتے ہیں اور گل مہر خواتین کا نام بھی ہوتا ہے, یعنی کہ سمجھ رہے ہیں نا آپ. آ گیا میسج ہماری بہنا شہزادی زرین نور کا, انہوں نے سنجو کو گانا ڈیڈیکیٹ کرنے کے لیے. ایک میسج اور پڑھیں گے اور اس کے بعد زرین نور آپ کی جانب سے گانا ڈیڈیکیٹ کریں گے. انعام الحق کہہ رہے ہیں کہ بھائی جان سلیم بھائی کہاں گھومنے گئے ہوئے, کلفٹن پہنچ جائیں آپ بھی وہاں. انعام بھائی آپ تو کماڑی میں ہیں تو وہاں سے آپ, کلفٹن زیادہ دور ویسے ہے نہیں, وہ اپنی فیملی کے ساتھ نکلے ہوئے ہیں. یا تو سلیم بھائی کو یہ پیغام بولتے بھائی کماڑی آ جاؤ فیملی کے ساتھ. تو جناب اب بڑھتے ہیں ایک بہت ہی پیارے سے ٹریک کی جانب, اور یہ ٹریک ہم ڈیڈیکیٹ کریں گے ہماری پیاری سی شہزادی زرین نور کی جانب سے سنجو کو. تو سنجو تمہارے لیے گانا ہے, ایلو پڑھو.

0: It's 7:45 PM. This time check is brought to you by Phoenix Batteries. Phoenix laga aur bhul ja, Phoenix laga aur bhul ja. HBL Freedom Account ke saath apne khwabon aur business ko de azadi ki udaan. Muft IBFT, muft checkbook, muft online banking aur behtareen mobile app ki sahulat ke saath account khole digitally. Ya visit kare apni kareebi HBL branch. HBL Freedom Account. Jahan khwab, wahan HBL.
1: Hire ka naya no frost IoT refrigerator jiska multi airflow system de balanced cooling har compartment mein aur rakhe aapke refrigerator ko clean. Twin inverter technology jisse mile maximum cooling aur energy saving. No frost, no worries.
0: HBL Freedom Account ke saath muft IBFT, muft checkbook, muft online banking aur behtareen mobile app ki sahulat ke saath HBL Freedom Account. Jahan khwab, wahan HBL.
2: Aaj bhi is baar daily lo fit raho.
3: अब अपनी पसंद की शॉपिंग करते हुए बिल की टेंशन क्यों? बस अपने फेवरेट स्टोर पर जाओ और येलो QR स्कैन करके 3 इजी इंस्टॉलमेंट्स में अपना बिल क्लियर करो, तो जो चाहे खरीदो, पैसे आराम से दे दो विद येलो बाय जैस कैश.
1: Hire No Frost IoT Refrigerator. Iski IoT technology food expiry notification ke saath saath aapko de mobile app se complete control. No frost, no worries.
0: This program is brought to you by Tufaan hai ye, har
4: jeet ki pehchan hai ye. Tezi se phailti digital duniya ek zabardast salahiyat ke saath saath ek aham zimmedari bhi. Mazhabi, firqa varana ya nasli buniyad par nafrat angezi, dehshatgardi ki targhib se mutalliq kisi bhi tarah ka mawad phailana, electronic jalsazi, spamming, dhoka dehi, بشمول آئیڈینٹی تھیفٹ، چائلڈ پورنوگرافی اور سائبر سٹاکنگ اور انچاہی مداخلت، مثلا کسی بھی فرد سے زبردستی یا بار بار رابطہ کرنا، متعلقہ شخص کی رضامندی کے بغیر اس کی تصاویر یا ویڈیوز بنانا اور شیئر کرنا وغیرہ سنگین جرائم ہیں. اس طرح کی خلاف ورزیاں پاکستان الیکٹرانک کرائمز ایکٹ اور دیگر قوانین کے تحت قانونی نتائج کی متحمل ہیں. اگر آپ اس بارے میں کوئی سوال کرنا، اس سلسلے میں مدد طلب کرنا، کسی واقعے کی اطلاع دینا یا ان قوانین کی خلاف ورزی کے مرتکب افراد کے بارے میں حکومت کی معاونت کرنا چاہتے ہیں تو براہ کرم ہماری ہیلپ لائن پر کال کریں.
5: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا. بچوں کا آن لائن تحفظ آپ کی ذمہ داری ہے. اپنے بچوں کو آن لائن رابطوں کا محفوظ طریقہ استعمال سکھائیں. انٹرنیٹ کے ذریعے کھیلوں، تفریح اور تعلیمی سرگرمیوں میں شامل ہونے کے فوائد ضرور ہیں، لیکن اس میں نامناسب مواد، سائبر بولنگ اور دیگر آن لائن نقصانات جیسے ممکنہ خطرات بھی موجود ہیں. والدین اور اساتذہ کی جانب سے بچوں کی نگرانی اور رہنمائی نہ ہونے کی صورت میں بچے بآسانی منفی سرگرمیوں کا شکار ہو سکتے ہیں. والدین کو اپنے بچوں کی آن لائن سرگرمیوں کے حوالے سے آگاہ اور ہوشیار رہنے کی ضرورت ہے. بچوں کو نقصان دہ مواد جیسے نفرت انگیز تقاریر، گستاخانہ اور فحش مواد وغیرہ اپلوڈ اور شیئر کرنے کے قانونی نتائج کے حوالے سے بھی شعور اور آگاہی انتہائی اہمیت کی حامل ہے. پی ٹی اے کی ویب سائٹ پر پیرنٹل کنٹرول سافٹ ویئر کی ایک فہرست دستیاب ہے، تاکہ والدین اپنے بچوں کی آن لائن سرگرمیوں کی نگرانی کرتے ہوئے انہیں آن لائن نقصانات سے محفوظ رکھیں. www.pta.gov.pk. مفاد عامہ کے لیے یہ پیغام FM 100 اور حکومت پاکستان کی جانب سے پیش کیا گیا.
6: ڈینگی ایک خطرناک بیماری ہے جو مچھر کے کاٹنے سے پھیلتی ہے. صبح سورج نکلنے کے بعد اور شام سورج غروب ہونے سے پہلے یہ مچھر آپ کو کاٹ سکتا ہے. اگر آپ کو اچانک تیز بخار، شدید سر درد، جسم اور جوڑوں میں درد، متلی یا کمزوری محسوس ہو تو فوراً ڈاکٹر سے رجوع کریں. ڈینگی کا مچھر صاف پانی میں پیدا ہوتا ہے، اس لیے گھر اور ارد گرد کہیں بھی پانی جمع نہ ہونے دیں. پانی کی ٹینکیوں کو ڈھانپ کر رکھیں. گملوں اور کولر کا پانی باقاعدگی سے تبدیل کریں. لمبی آستین والے کپڑے پہنیں. مچھر مار سپرے اور مچھر دانی کا استعمال کریں. याद रखें, एहतियात ही डेंगू से बचाव का बेहतरीन तरीका है। डेंगू से बचाव, आपकी एहतियात, आपकी हिफाजत।
5: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया।
7: किसी भी इंसान के लिए सबसे अहम होती है उसकी सेहत।
8: किसी भी शख्स को देख के उसकी सेहत के बारे में अंदाजे न लगाएं।
7: मुझे पता है कि मेरा वजन ज्यादा है, लेकिन इसका मतलब ये नहीं कि मैं वॉक नहीं करता।
9: जी हाँ, मुझे भी लोग मोटी कहते हैं, मगर ऐसा नहीं कि मैं बहुत खाती हूँ।
10: हम बिना किसी तहकीक के बस बातें बनाने का फन जानते हैं। सामने वाले पर क्या गुजरी हमें से क्या।
7: मैं ओबेसिटी का शिकार हूँ, सिर्फ वॉक से ही कम नहीं।
9: मोटापा एक बीमारी है, सिर्फ मीठा ना खाने से खत्म नहीं होगी।
10: सिर्फ बातें बनाने से हम इसका मुकाबला नहीं कर सकते।
9: अभी इसी वक्त अपना BMI चेक करवाइए,
7: यानी अपने वेट को अपनी हाइट की मुनासिबत से जांचिए
10: और इस वजन की असल हकीकत को समझे।
7: आइए वेट से आगे का सोचें।
5: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया।
11: ईमेल हर अदारे के लिए एक इंतहाई अहम ज़राए इब्लाग है, लेकिन सिर्फ एक गलत क्लिक पूरे नेटवर्क को खतरे में डाल सकता है। साइबर मुजरिमों की जानिब से हुकूमती और निजी शोबे के मुलाज़मीन को मुसलसल फिशिंग ईमेल्स भेजे जा रहे हैं। इनका क्या मकसद है? आपकी लॉगिन तफसीलात चोरी करना, सिस्टम्स को रैंसमवेयर से मुतासिर करना या गैर मजाज रसाई। महफूज रहने के लिए हमेशा ये बेहतरीन तरीके अपनाएं। हमेशा भेजने वाले की शनाख्त चेक करें, खसूसन एड्रेस। हमेशा अटैचमेंट की फाइल एक्सटेंशन चेक करें। PTA.txt महफूज है, लेकिन PTA.txt.exe नुकसानदेह साबित हो सकती है। अटैचमेंट खोलने से पहले जरूर स्कैन करें। ईमेल इस्तेमाल करने के बाद हमेशा लॉग आउट या साइन आउट करें। इन खतरनाक आदतों से हमेशा बचें। सरकारी ईमेल को जाती या गैर सरकारी कामों के लिए इस्तेमाल न करें। किसी भी लिंक पर क्लिक करने से पहले असल URL जरूर चेक करें। क्लिक करने से पहले एक बार जरूर देखें। अपना ईमेल पासवर्ड किसी के साथ हरगिज शेयर न करें। पासवर्ड, OTP या हसास मालूमात ईमेल के जरिए कभी भी न भेजें। हैकर्स अक्सर फौरी कार्रवाई, धमकी, लालच या झूठे वार्निंग साइंस जरूर देते हैं ताकि आप घबराकर फौरन क्लिक कर दें। अगर कोई ईमेल बहुत ज्यादा जरूरी, बहुत ज्यादा पुरकशिश और गैर मामूली तौर पर मशकूक लगे तो एक बार जरूर रुक जाएं और इसकी तस्दीक करें। फिशिंग ईमेल से कैसे बचें? अपने आप को और अपने अदारे को महफूज रखने के लिए धमकी आमेज या जज्बाती जुबान वाली ईमेल से मोहतात रहें। नामालूम या शॉर्ट लिंक्स पर हरगिज क्लिक ना करें। भेजने वाले का मुकम्मल ईमेल एड्रेस जरूर चेक करें। अटैचमेंट से खासतौर पर मोहतात रहें, खुसूसन exe.bat.vbs.msi और दीगर एग्जीक्यूटेबल फाइल से लोगो और ग्राफिक्स आसानी से जाली बनाए जा सकते हैं। इन पर अंधा एतमाद ना करें। किसी भी मशकूक ईमेल की फौरन अपने अदारे की IT टीम को इतला करें। आपकी होशियारी ही पहली दिफाई लाइन है। होशियार रहें, महफूज रहें। ये पैगाम पाकिस्तान टेलीकम्युनिकेशन अथॉरिटी की जानिब से पेश किया गया है। डिजिटल दुनिया में महफूज कदम, PTA।
12: ये मुफादे आमा का पैगाम आप तक पाकिस्तान टेलीकम्युनिकेशन अथॉरिटी की जानिब से पेश किया गया है।
13: facebook.com/fm247365

0: It's 8:45 PM. This time check is brought to you by Phoenix Batteries. Phoenix laga aur bhul ja, Phoenix
1: laga aur bhul ja. अब अपनी पसंद की शॉपिंग करते हुए बिल की टेंशन क्यों? बस अपने फेवरेट स्टोर पर जाओ और ये लो QR स्कैन करके 3 इजी इंस्टॉलमेंट्स में अपना बिल क्लियर करो, तो जो चाहे खरीदो, पैसे आराम से दे दो विद ये लो बाय जैस कैश।
0: दिस पब्लिक सर्विस मैसेज इज ब्रॉट टू यू बाय FM 100। रात में गाड़ी चलाने के दौरान तेज रोशनी देने का मतलब ऐसा ही है जैसे दिन के वक्त हॉर्न बजाना। इसका गैर जरूरी इस्तेमाल मत कीजिए। ट्रैफिक कवानीन की पाबंदी कीजिए।
2: बैन अल-अक्वामी सफर पर रवाना होने वाले मुतवज्जो हूँ, ऐसी ऑनलाइन ऐप्स और प्लेटफॉर्म से इज्तनाब करें जो पैसों की इवज किसी नामालूम शख्स का सामान आपके अपने सामान के साथ ले जाने के लिए करें। यह आसान कमाई का तरीका तो नजर आता है लेकिन हकीकत में खतरनाक जाल है। मंशियात फरोश इन्हीं तरीकों को इस्तेमाल करके मंशियात स्मगल कर रहे हैं। याद रखें, अगर आपके सामान से मंशियात बरामद हुई तो कानूनन इस जुर्म के जिम्मेदार सिर्फ आप होंगे। खबरदार, किसी अजनबी का सामान दौरान सफर अपने साथ ले जाना आपके लिए खतरनाक हो सकता है।
0: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
3: ڈینگی ایک خطرناک بیماری ہے جو مچھر کے کاٹنے سے پھیلتی ہے۔ صبح سورج نکلنے کے بعد اور شام سورج غروب ہونے سے پہلے یہ مچھر آپ کو کاٹ سکتا ہے۔ اگر آپ کو اچانک تیز بخار، شدید سر درد، جسم اور جوڑوں میں درد، متلی یا کمزوری محسوس ہو تو فوراً ڈاکٹر سے رجوع کریں۔ ڈینگی کا مچھر صاف پانی میں پیدا ہوتا ہے، اس لیے گھر اور ارد گرد کہیں بھی پانی جمع نہ ہونے دیں۔ پانی کی ٹینکیوں کو ڈھانپ کر رکھیں۔ گملوں اور کولر کا پانی باقاعدگی سے تبدیل کریں۔ لمبی آستین والے کپڑے پہنیں۔ مچھر مار سپرے اور مچھر دانی کا استعمال کریں۔ یاد رکھیں، احتیاط ہی ڈینگی سے بچاؤ کا بہترین طریقہ ہے۔ ڈینگی سے بچاؤ، آپ کی احتیاط، آپ کی حفاظت۔
0: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔ FM 247 365